लाला जी दस्ता होग आवाज दा कुर्बान शमा अल्लाह दे खुशहाल सता डेरा मानना अवरी शौफा डेरे शुक्रिया कामयाब शिलो ये खजशी ब्रो अगर इज्दा नहीं होता तो हम आपकी शो कैसे सुनते आई एम क्वीना थैंक यू सो मच लुई खजशी कामयाब शी چاچا مکسر پروگرام کی برخوا واغی سره چاچا را سره خپل غک شریکو چاپ خاموشی واردو د ټولو ډیر زیاته مننه کومه ډیر زیاته شکریا ادا کومه چرته مو سی خاد باد خوشاله بریالی سی ان شاء الله شنو فوق رساګن او سبا بیا ملاقات کو ٹھیک د نه بجونه والا تر د لسو بجو پوری ولوی لا مسفارم دی لیلا پامان ایسنا کانسمنټ پاکستان زنده باد تاسو ټول پاینده باد

0: नो टेंशन शैम्पू एंड नो टेंशन हेयर ऑयल अगर सूच विस्तानी उर्जीगी विस्तानी गंड नदी या विस्तान नरम नदी मुलायम नदी या चिकमदा अक्सर जमगफेंदी सहारा विस्तान चुकमदा बिजमंस कवि नो आगे चिकमदा के नडीर जात विस्तान उर्जीगी विस्तान चिकमदा के नागा कंगे की हक हुई नो आगे टोलो द परा दा जम गु पैगाम दीजी चाग जम गफेंदी ची विस्तान उर्जीगी या जम गरुणा विस्तान उर्जीगी या पके स्पु में दे खरखते पके नो आगे टोलो द परा दा जम गु पैगाम दी चिता सुजाना नो टेंशन शैम्पू नो टेंशन हेयर ऑयल रवाख ले इंशाल्लाह अल्लाह तआला पुत्र करम सरा कम तास विस्तान दी अब दिस گن ہوں شی نرم ہوں شی ملائم ہوں شی اور بے بدر تخلق فائز شی دادی مستانو تا کلر کڑی کسی دی کڑی دی بلکل پا مارکیٹ کی ملاوی گی نو ٹینشن شیمپو نو ٹینشن ہیر آئل زان لے رواق لے استعمالی کے منہ نچی
1: ریڈیو امن
0: د ضلع ٹانگ د ہلکو د پارا د خوشحالی زیر استاسو تا دو معیاری علاج د پارا چرتا ہم دتلو ضرورت نشتا استاسو پخپل ہار ٹانگ کی دو ہر قسم بیماری علاج پو آسانا کی دلائشی مثلا پٹو دردنا جڑونو دردنا بواسیر خونی بدی نواسیر گردے کانے ترہی کانے جڑونو دردنا پٹو دردنا جدین علاوہ دا زنانا او مردنا ہر قسم پٹو مرضون علاج ہپ آسانا کی دلائشی نو پتا یاد ستے صحت ہم یو میڈیکل اسپتال نور مارکیٹ پرانا ڈکھانا گلی تنگ بازار ٹانگ موبائل نمبر 03-31-66-32-231 شکریہ
2: زمزم ہیئر شیئر

हमीद भाई तां सुक्षले सवाल करे दा मजेदार सवाल में करे दा प्रकाशानी सवाल कुल पकार दी खासी प्रोग्राम ने बात की माता कारू के सी जबता सो खोप तरीका से पुए कम रचा सु से कम सवाल ले के रिक्षले सवाल में करे दा क्योंकि जनरल सवाल ले हमीद भाई जनरल सवाल करी रहे सी جنرل سوال جو بزت اصلو بالکل درک مخاطی وچی بائی لکچی وٹا بائی چیری بنجا بنجا والا ہے نانا نسی وٹا بچیری نے بنجا والا ہے دل دیا پروگرام بالکل لائف لخما گل سما خوری خسی لائف اور انیار پروگرام تاسو بالکل آوری خسی

नो टेंशन शैम्पू एंड नो टेंशन हेयर ऑयल अगर सूख विस्तानी उर्जी की विस्तानी गंड नदी या विस्तान नरम नदी मुलायम नदी या चिकम द अक्सर जम गफेंदी सहर विस्तान चुकम दक जमन कवि नो आगे चिकम दकिन अडेर जात विस्तान उर्जी की विस्तान चुकम दक कन अगर कंगे की हक हुई नो आगर टोलो द परा दग जम वी पैगाम दीजी चाह जम गफेंदी ची विस्तानी उर्जी की या जम गरुणा विस्तानी उर्जी की या पके स्पू में दे खरख ती पके नो आगर टोलो द परा दग जम वी पैगाम दी चिता सुजाना नो टेंशन शैम्पू नो टेंशन हेयर ऑयल रवाख ले इंशाल्लाह अल्लाह तआला फजल करम सरा कम सास विस्तान दी अबदी सरा گن ہوں شی نرم ہوں شی ملائم ہوں شی اور بے بدر تخلق فائز شی داد انسان متا کر کڑی کس دی کڑی دی تو بالکل پو مارکیٹ کی ملاوی کی نو ٹینشن شیمپو نو ٹینشن ہیر آئل زان لے رواخ لے استعمال کے منن جی

0: हम डिस्कस नहीं कर सकते आपके मसले को, हकीम साहब ने अच्छी तरह पढ़ा और हकीम साहब का कहना है कि आप इंशाल्लाह सुबह 8 बजे तशरीफ ले आए, या 8 बजे से 4 बजे के दरमियान किसी भी वक्त आपको वक्त मिलता है तो आप तशरीफ ले आए, इंशाल्लाह इसका हल जो आपने मसला बताया है इसका हल 100% मौजूद है और इंशाल्लाह आपको जो है आपके मसले का हल निकालेंगे। हकीम साहब, बे औलादी के हवाले से भी हमें जो है बहुत से लोग मैसेजेस कर रहे होते हैं और ये हिकमत के अंदर इसका इलाज कहाँ तक मुमकिन है
1: जी?
0: और कितने लोग आज तक अल्हम्दुलिल्लाह इससे मुस्तफीद हो चुके हैं?
1: इसका इलाज यूनानी मेडिसिन में बिल्कुल मौजूद है और 100% है, क्योंकि इसके कोई आफ्टर इफेक्ट्स नहीं है
0: जी। दूसरी से बे औलादी पे भी बात करेंगे
1: जी।
0: एक कॉल भी आ रही है,
1: ले
0: लें, ले लेते हैं। अस्सलाम वालेकुम जी। अस्सलाम वालेकुम, प्रोग्राम सेहत की बात मशकूर अहमद के साथ आपको खुशामदीद कहते हैं जी। लाइन पे कौन है इस वक्त हमारे साथ?
2: हेलो, अस्सलाम वालेकुम।
0: वालेकुम सलाम जी भाई, कौन कहाँ से?
2: चाल भाई कैसे हो? ठीक हो? अहमद अदनान बात कर रहा हूँ।
0: वेलकम जी, वेलकम मोहम्मद अदनान साहब, क्या हाल है? ठीक ठाक है।
2: एक तो आपको सलाम हो रहा हूँ, दोनों को सलाम।
1: वालेकुम अस्सलाम।
0: वालेकुम।
2: बात ये है, मैंने एक ये पूछना था
0: जी जी
2: कि ब्लड के बारे में, मैंने ब्लड दिया है ना कोई मरतबा, अभी 2 माह हो गए हैं कि ब्लड दिया है, लेकिन थोड़ी सी कमजोरी ये महसूस हो रही है, तो इसके लिए क्या मुझे इस्तेमाल करना चाहिए?
0: अच्छा, ताकि
2: कमजोरी भी खत्म हो जाए ना
0: जी जी।
2: और कितने टाइम के बाद देना चाहिए वैक्सीन?
0: अच्छा,
2: कितना टाइम होता है ना?
0: जी जी
2: जी,
0: बहुत शुक्रिया मोहम्मद अदनान साहब प्रोग्राम में शामिल होने के लिए जी, बड़ी मेहरबानी जी। हकीम साहब, मोहम्मद अदनान थे टांग सिटी से, कह रहे हैं कि मैंने किसी को ब्लड दिया है, डोनेट किया है
1: जी जी,
0: और उसकी वजह से जो है काफी वीकनेस महसूस हो रही है, उस वीकनेस को कंट्रोल करने के बारे में भी कोई हमें बताएं, और साथ में ये बताएं कि इंसान को कितने माह के बाद या कितने अरसे के बाद ब्लड डोनेट करना चाहिए?
1: देखिये, इसमें तो यह है कि आदमी अब देने वाला जो है
0: जी,
1: उसकी भी सेहत को मद्देनजर रखना है कि उसकी बॉडी, उसका उसमें खून कितना है, वो कितना दे सकता है। बहरहाल कुछ लोग ऐसे भी देखे हैं जो हर महीने बाद भी देते हैं, कुछ 3 महीने बाद हैं, कुछ 6 महीने बाद हैं, लेकिन आप कम से कम 3 से 6 महीने के बाद आप दे सकते हैं इजीली, ताकि आप में भी, क्योंकि खून देना तो आसान है
0: जी,
1: लेकिन जब खून पैदा होता है या बनता है या उसे बनाना, उसमें फिर टाइम दरकार है, उसके लिए एक मुतवाजन खुराक है, कुछ फ्रूट्स हैं, यानी अपने उसको तैयार करना है आपने, तो उसके लिए फिर यह है कि आप थोड़ा टाइम जितना आप उसको दे सकते हैं वो ज्यादा बेहतर है। हाँ, यहाँ तक है खून की प्रोडक्शन, क्योंकि खून मेरा बढ़े बने, उसके लिए आप मौसमी फ्रूट वो भी ले सकते हैं, और दूसरा यह है कि हफ्ते में कम से कम 2 दफा बकरे की जो कलेजी होती है
0: जी,
1: इसको आप काली मिर्चों के साथ हल्का फुल्का भून के वो भी खा सकते हैं, ये खून पैदा करेगी। दूसरा यह है कि चुकंदर जो है बड़ा शलजम, वो एक लाल सा आता है, ठीक है, उसको लेके और उसको आप पीस करके तो ब्लेंडर में डालें और उसका जूस तैयार करें, ठीक है, थोड़ा पानी डाल लें, थोड़ा सा मामूली सा काला नमक डाल लें, तो उसको आप जब तैयार करेंगे वो आप पीना शुरू करें तो आपका ब्लड बनेगा,
0: ठीक है। हकीम साहब, अनार के बारे में भी?
1: अनार भी ठीक है, लेकिन उसमें यह है, हाँ ये जरूर है कि उसमें तुरशी ना हो। देखिए, उसका भी बताने वाले जो हैं, जो फ्रूट वाले हैं, वो भी बता देते हैं, बाज़े लोग खुद जो इस्तेमाल करते हैं उनको भी पता है, आप अनार का जो ऊपर ताज है, जो उसका फूल है
0: जी जी,
1: अगर वो खुला हुआ है पूरी तरह,
0: अच्छा,
1: जैसे खिला हुआ, जैसे वो पत्तियां खिल जाती हैं,
0: मुकम्मल
1: खिल जाती हैं, तो इसका मतलब है वो अनार जो है पूरा पका हुआ है, अंदर से वो सुरख है, मीठा है, ठीक है। अब जिसके ऊपर से फूल जो है वो थोड़ा तंग है, खुला हुआ नहीं है, पत्तियां ऐसे हैं जैसे आपस में चोंचेसी मिलने की हो रही है, वो अनार खट्टा होगा, कच्चा होगा, ठीक है। तो आप बाहर से अनार को देख के भी अंदाजा लगा सकते हैं कि ये मीठा होगा, क्योंकि दुकानदार जो है उसको खुद को नहीं पता बेचारे को कि अंदर कैसा है, अगर वो उस बारे में पूरा नॉलेज रखता है तो फिर तो वो आपको वही चीज उठा के देगा कि यार ये पीस लें, ये मीठा भी है, पका हुआ भी है। दूसरा यह है कि آپ اس کو خود بے خود کریں گے تو پھر ظاہر ہے کہ وہ ترش بھی آ سکتا ہے, لیکن ترش نہ ہو, میٹھا ہو تو پھر. حالانکہ انار جو ہے یہ جنت کا پھل ہے,
0: ماشاءاللہ ماشاءاللہ.
1: اور کہتے ہیں کہ اس کے ہر جو ہے اس میں
0: ایک دانہ,
1: ہاں اس میں ہے,
0: بالکل
1: شفا بھی اس میں ہے, ٹھیک ہے نا. اب چیز یہ ہے کہ آپ اس کو استعمال کرتے ہیں, وہ آپ کے باڈی کو طاقت دیتا ہے, لیکن یہاں دیکھنا یہ ہوتا ہے کہ آپ کے معدے میں اگر تیزابیت ہے, گرمی ہے, تو پھر آپ اچھے سے اچھا بھی فروٹ کھا لیں
0: تو وہ فائدہ نہیں,
1: وہ فائدہ اس لیے نہیں دے گا کہ وہ فروٹ نے اپنی عادت سے مجبور ہو کے اس نے وجود کو طاقت دینی ہے. آپ کے وجود میں آ گئی تیزابیت ہے, گرمی ہے, وہ مزید بڑھے گی,
0: بالکل.
1: تو پھر وہ فروٹ جو ہے وہ آپ کو شاید اتنا فائدہ ہی نہ دے سکے. اس لحاظ سے بے شک سادی روٹی ہو لیکن آپ کا میدہ ٹھیک ہو,
0: ٹھیک ہو تو وہ پھر
1: وہی سادی روٹی جو ہے وہ گھی کی تصور ہوگی اور وہ آپ کو گھی کے برابر جو ہے وہ طاقت بھی دے گی.
0: یہ حکیم صاحب اکثر لوگ کہتے ہیں کہ یار فلاں بندہ تو بہت غریب ہے, دو ٹائم کی روکھی سوکھی روٹی کھاتا ہے لیکن بڑا سرخ اور تندرست ہے, ہم اتنی خوراکیں کھاتے ہیں لیکن ہمیں نہیں لگ رہی. تو وہ آپ کی بات ہے کہ جب میتا پراپر کام نہیں کر رہا ہوگا تو جتنا بھی فروٹ کھا لیں وہ.
1: اور یہ حقیقت ہے کہ آج کل جو ہے یہ فی زمانہ جو چل رہا ہے
0: جی,
1: اس میں زیادہ تر جو نقصان ہو رہا ہے وہ میدے کا ہی ہو رہا ہے. اس کی وجہ ہے کہ پانی صحیح نہیں ہے,
0: بالکل
1: خوراک صحیح نہیں ہے, تو یہ چیزیں جب پراپر ٹھیک نہیں ملیں گی تو میدا تو آٹومیٹکلی خراب ہوگا. کچھ پھر ہماری زیادتی,
0: بالکل
1: ہم اسے خود اپنے ہاتھوں بھی خراب کرتے ہیں. تو دیکھنا یہ ہے کہ آپ بے شک سوکھی کھائیں لیکن اپنی بھوک رکھ کے اور اپنے میدے کی اپنے باڈی کی طبیعت کے مطابق. وہ کہتے ہیں نا کہ پنجابی کی مثال ہے کہ ہانڈی کا منہ کھلا ہوئے تے اپنا دیکھنا چاہیے اپنے آپ. تو چیز یہ ہے کہ آپ اپنے میدے کو دیکھیں, آپ آگے پڑی ہوئی چیز کو نہ دیکھیں کہ یار بکرا ہے تو میں سارے کا سارا ہی کھاؤں.
0: وہ سرائیکی میں بھی ایک کہاوت ہے کہ سونے دی چھری جری ہے کہ پیٹ اچ نہیں ماری, یعنی کہ اب ہاتھ لگ گئی ہے کوئی کھانے کی چیزیں تو میدے کو تو تباہ نہیں کرنا نا اس کو.
1: اور یہاں عجیب ہے, بعض مریض بھی ایسے آتے ہیں کہ وہ کہتے ہیں کہ جب تک ہم رات کو کوئی کھا پی نہ لیں, کھانا تو آلریڈی ہر بندہ کھاتا ہے, تھوڑا کھائے یا بہت کھائے, لیکن اس کے علاوہ ایکسٹرا بوجھ جو ڈالتے ہیں وہ کہتے ہیں اگر ہم نہ کھائیں تو ہمیں رات کو نیند نہیں آتی. اب چیز یہ ہے کہ میدہ تو آگے بیچارہ ہاتھ جوڑ کے کھڑا ہے کہ بس کر دو اب, تو آپ اس پہ اور بوجھ ڈال رہے ہیں.
0: بالکل حکیم صاحب, بالکل آپ کی جو باتیں ہیں بڑی اچھی ہیں اور ان سے جو ہے بہت ہی فائدہ ہمیں ہو رہا ہے. حکیم صاحب بات ہو رہی تھی, چلو محمد عرفان صاحب نے کہا کہ جو آپ نے نسخے بتائے اس سے خون تو بنے گا, کیا اس سے کمزوری بھی کنٹرول ختم ہو جائے گی؟ جیسے
1: جی اس کے ساتھ کمزوری بالکل آپ کا خون بنے گا, وہ آپ کے گوشت کو بنائے گا, گوشت کو طاقت دے گا, گوشت کے جو ٹیشوز ہیں وہ مضبوط ہوں گے, اس سے آپ کے اعصاب بہتر ہوں گے, طاقت آئے گی. لیکن اس کے ساتھ ساتھ آپ کو اپنے جو روٹین وائز خوراک ہے اس کو بھی مینج کرنا ہے, تو انشاءاللہ کمزوری بھی دور ہوگی.
0: ایک بھائی ہیں جنہوں نے اپنا نام نہیں لکھا لیکن کہتے ہیں کہ مجھے زیادہ تر چکر آتے ہیں, حکیم صاحب سے پوچھیں کہ میں کیا کروں تاکہ یہ چکر مجھے نہ آئے, ٹھہرے ٹھہرے اچانک مجھے چکر آ جاتا ہے.
1: اب اس چکر آنے کی بے شمار وجوہات ہیں, اب انہوں نے اپنی عمر بھی نہیں لکھی اور یہ بھی نہیں بتایا کہ میں کہاں سے ہوں. بہرحال اگر وہ سن رہے ہیں تو اس کے لیے بہتر تو یہ ہے کہ آپ تھوڑا سا ٹائم نکال کے ذرا مل لیں
0: جی,
1: اصل وجوہات کا پتہ چلے کہ چکر کیوں آ رہے ہیں آپ کو, آپ کی ایج کیا ہے, آپ کا وزن کتنا ہے
0: جی,
1: اس چیز کو مد نظر رکھ کے پھر جو انشاءاللہ مشورہ ہو دوں گا یا اس کے لیے کوئی دوائی آپ کی تجویز کروں گا یا آپ کو کوئی نسخہ یا کوئی ٹوٹکا ایسا بتاؤں گا تو انشاءاللہ وہ بہتر ہوگا آپ کے لیے.
0: بالکل بالکل جی, جس سمجھنا صحت جو ہے, اگر صحت ہے تو ہر چیز کرنے کو انسان کا دل کرتا ہے, لیکن اگر صحت نہیں ہے تو انسان بستر پہ پڑا رہتا ہے اور کچھ بھی اس کو کرنے کو دل نہیں کرتا. اکثر ہماری جو بہنیں ہیں مائیں ہیں وہ گھروں میں اس چیز پہ جھگڑا بھی حکیم صاحب اکثر ہوتا رہتا ہے کہ فلاں پڑی رہتی ہے اور وہ جو ہے گھر کے کام نہیں کرتی. حالانکہ کون کہتا ہے کہ میں گھر کے کام نہ کروں, لیکن بعض مرتبہ صحت جو ہے وہ ساتھ نہیں دے رہی ہوتی सुस्ती होती है या चक्कर आते हैं, इस वजह से जो है ये मसाइल जन्म लेते हैं। आप हमारी माओ बहनों को सेहत के हवाले से क्या कहना चाहेंगे ताकि वो घर के काम जो है तंदुरुस्ती के साथ और भाग दौड़ के साथ कर सकें?
1: देखें, पहली बात तो यह है कि जाहिर है बहनें हैं हमारी या वालदा हैं या बेटियां हैं, अब चीज यह है कि सबसे पहले तो अपनी तरफ तवज्जो करें।
0: अच्छा,
1: ठीक है, वो चीज इस्तेमाल करें बेशक वो थोड़ी हो लेकिन सुथरी हो। दूसरी यह है कि वो आपके वजूद को ताकत देने वाली हो।
0: अच्छा,
1: बेशक थोड़ी मिकदार में हो लेकिन मौसम के मुताबिक हो।
0: अच्छा,
1: आप दाल भी ले सकती हैं, सब्जी भी ले सकती हैं, गोश्त भी ले सकती हैं, आप दूध भी ले सकती हैं, दही भी ले सकते हैं, पनीर भी ले सकते हैं। मौसमी अल्लाह आपको तौफीक दे, आप फ्रूट भी खा सकते हैं, लेकिन यह है कि अपनी जात के लिए थोड़ा। बाज दफा ऐसा देखा गया कि जो हमारी बेटियां हैं या बहनें हैं वो बाज दफा इस चीज को लाइटली नहीं लेती हैं। वो कहते हैं बस ठीक है ना, हमने ले, बस ठीक है, रोटी खा ली है ना
0: जी।
1: तो उसके साथ साथ आपको जिस्म हमारा जो है उसकी एक डिमांड है, वो पूरा करनी पड़ती है। आप फसल में पानी के साथ साथ खादें भी डालते हैं ताकि वो ग्रोथ करे, उनको तो एक्स्ट्रा ताकत एनर्जी मिले। तो इसी तरह बॉडी भी है कि आप उसको खाली रोटी दे रहे हैं, सूखी रोटी
0: जी।
1: आप उसके साथ साथ जो प्रोटीन्स चाहिए वो भी दें ना उन्हें, जो विटामिन चाहिए वो भी दें, ताकि वजूद को जो उसकी डिमांड है वो तो कम से कम पूरी हो। तो फिर वजूद आपका साथ देता है। खाली ये नहीं है कि मैंने काली पत्ती का कावा पी लिया
0: जी।
1: या मैंने रस खा लिया, ये चीज नहीं है।
0: बिल्कुल हकीम साहब, आसिया आप हमारे साथ हैं डेरस मेर खान से
1: जी, जी।
0: कहती हैं कि हमारी जिंदगी बस रूटीन बन गई है कि हमने जो है डेली ब्लड प्रेशर की गोलियां खानी हैं, तब ही हमारा ब्लड प्रेशर जो है कुछ कंट्रोल रहता है। हकीम साहब, हम मुझे और मेरी जैसी और जो बहनें हैं जिन्हें ब्लड प्रेशर का मसला है, कोई ऐसी चीज बताएं कि हमारा जो ब्लड प्रेशर है वो कंट्रोल में रहे और हमारी इन गोलियों से जो है तकरीबन जान छूट जाए।
1: बिल्कुल, बहन हमारी की जान छूट सकती है, बल्कि इसके अलावा और जो दूसरी बहनें इस मर्ज में या माएं हैं या बेटियां हैं या भाई हैं, क्योंकि ये ब्लड प्रेशर तो हर एक के साथ है ना।
0: बिल्कुल, आजकल तो
1: खुराक ऐसी है, फिर दूसरा स्ट्रेस बहुत है माहौल में, टेंशन है, डिप्रेशन है, तो उसकी वजह से हर आदमी तकरीबन ब्लड प्रेशर का ही मरीज बना हुआ है, क्योंकि हमें कुव्वत बर्दाश्त नहीं है, हम बर्दाश्त नहीं कर पाते। तो उनके लिए तो मैं अपनी बहन को यही कह सकता हूँ कि आप ऐसे दवाइयाँ इस्तेमाल मत करें, वरना आप कंटिन्यू जो है वो ब्लड प्रेशर के मरीज बन जाते हैं, और इसके साथ साथ फिर आपकी बॉडी पे मनफी असरात भी आते हैं। आप घर में बेशक मंगवा के रखें, आप खुद चेक करें, अगर आपका बीपी महसूस करते हैं कि ज्यादा है तो फिर आप गोली लें, या फिर आप ये कर लें कि आप पंसारी से छोटी चंदन मिलती है, उसको इसरोल भी कहते हैं, छोटी चंदन भी कहेंगे तो पंसारी दे देते हैं, वो तकरीबन कोई 50 ग्राम के करीब ले आए थोड़ी पहले, उसको ला के बिल्कुल पाउडर कर लें, पतली पतली डंडियां सी बनी होती हैं।
0: अच्छा,
1: आप उसको ला के बारीक पाउडर कर लें और उसका छोटे चम्मच का जो है चौथा हिस्सा या आधे से जरा कम वो आप सुबह निहार मुंह ले लिया करें। सुबह निहार मुंह अगर आपका दिल मतली करता है, क्योंकि वो थोड़ी कड़वी कड़वाहट रखती है।
0: अच्छा,
1: तो फिर आप ये कर सकते हैं कि आप नाश्ता करने के बाद, यानी 8-9 बजे आपने नाश्ता किया, तकरीबन 10-11 बजे के करीब आप पानी के साथ ले लिया करें, तो इंशाल्लाह उम्मीद है अल्लाह की जात से कि आपको ब्लड प्रेशर की दवाई की जरूरत नहीं पड़ेगी, वो मुस्तकिल तौर पे आपका ब्लड प्रेशर कंट्रोल रखेगी। कुछ ऐसा उसे खाना पड़ेगा लेकिन वो आपको कम से कम नुकसान नहीं देगी, आप उसके आदि नहीं बनेंगे, और उसके बाद आप रफ्ता रफ्ता फिर उसको आसानी से छोड़ सकते हैं।
0: बिल्कुल। जी मुअज़्ज़ज़ समईन, आपसे आप इस वक्त समात फरमा रहे हैं प्रोग्राम सेहत के बात मशकूर अहमद के साथ। हकीम सैयद मशकूर अहमद साहब इस्लामाबाद वाले हमारे साथ मौजूद हैं, जो आपके मसाइल सुन रहे हैं और उनके हवाले से जो है आपकी रहनुमाई भी फरमा रहे हैं। और अगर आपके साथ और भी कोई मसला है और आप उसका इलाज कराना चाहते हैं तो, और वो भी हिकमत के थ्रू, यानी कि आप जड़ी बूटियों के जरिए से आप चाहते हैं कि आपका इलाज हो, تو آپ جو ہے الشفا دوا خانہ جو کہ شوال مارکیٹ کے اندر موجود ہے وہاں پر آپ تشریف لا کر اپنا جو ہے علاج کرا سکتے ہیں. حکیم صاحب عمران نیازی ہیں بکھر سے, کہتے ہیں کہ عادل سیال صاحب آپ کو اور حکیم صاحب کو السلام علیکم.
1: وعلیکم السلام.
0: ساتھ میں یہ لکھتے ہیں کہ حکیم صاحب کو اللہ تعالیٰ لمبی زندگی عطا فرمائے. ہم جب بھی آپ کا پروگرام شروع ہوتا ہے تو ہم پین کاغذ لے کر بیٹھ جاتے ہیں اور حکیم صاحب کے بتائے ہوئے نسخوں پہ عمل کرتے ہیں, تو اس سے ہمیں بہت فائدہ ہوا ہے. اور ساتھ میں عمران نیازی صاحب یہ کہتے ہیں کہ ہمیں جو ہے یہ بتائیں حکیم صاحب کہ کھانا کھانے کے بارے میں کہ کھانا کتنا کھانا چاہیے, جبکہ بھوک ہوتی ہے تو ہم پیٹ بھر کے کھا لیتے ہیں, ذرا اس بارے میں بتائیں.
1: اس بارے میں تو یہی ہے کہ آپ پیٹ بھر کے مت کھائیں.
0: جی
1: آپ وہ کہتے ہیں نا کہ صبح کا ناشتہ جو ہے وہ شہنشاہوں والا کرو.
0: واہ
1: ٹھیک ہے. آپ صبح کا ناشتہ پیٹ بھر کے کر سکتے ہیں, اس میں کوئی وہ نہیں ہے. آپ دیکھ لیں, کیونکہ میرا تعلق لاہور سے ہے, میری پیدائش ہے, میری پڑھائی وہاں کی ہے, میرے گھر ہیں وہاں بھی تو اس وہاں لوگ پائے سری پائے
0: بالکل,
1: یہ دوسرا زبان
0: جی,
1: اوجڑیاں
0: جی,
1: یعنی وہ بھاری چیزیں کھاتے ہیں وہاں پر ہم لوگ. اس میں یہ ہے کہ وہ ناشتہ اسی لیے تھا کہ آپ کو صبح بھرپور توانائی چاہیے ہوتی ہے. آپ کا میدہ رات کا خالی پڑا ہوا ہے, یعنی آپ نے
0: کتنے گھنٹے,
1: آٹھ دس بارہ گھنٹے کہہ لیں آپ نے گزار دیے. اب جب صبح میدہ آپ کا ڈیمانڈ کر رہا ہے کہ مجھے کوئی طاقت والی چیز دیں, آپ صبح کا ناشتہ رکھیں. اور دوسرا یہ ہے کہ دوپہر کو آپ دوپہر کا بھی ناشتہ اچھا, وہ کھانا اچھا کر سکتے ہیں, لیکن رات کا کھانا جو ہے وہ بالکل فقیروں والا ہی رکھیں, ہلکی پھلکی غذا رکھیں اور پیٹ بھر کے نہ کھائیں.
0: بالکل.
1: ویسے بھی حدیث بھی
0: ہے
1: کہ آپ میدے کے چاروں جو خانے ہیں
0: جی
1: وہ پر نہ کریں, ایک حصہ کھلا چھوڑ دیں
0: ہوا کے لیے,
1: ہوا کے لیے, میدے کی آسانی کے لیے. ظاہر ہے تو آپ جتنا نرم کھائیں گے, جتنا بھوک رکھ کے کھائیں گے, آپ کو کبھی بھی میدے کا مسئلہ نہیں بنے گا.
0: اور حکیم صاحب یہ اکثر مسئلہ یہ آتا ہے کہ ہم چبانے میں بھی تو کنجوسی کرتے ہیں نا.
1: ایسا ہی ہے, دیکھیں اللہ تعالیٰ نے ہمیں 32 دانت دیے ہیں
0: ماشاءاللہ,
1: بالکل نا. 32 دانت دینے کا مقصد یہی تھا کہ آپ چبا کے کھائیں. جانور اگر چبا چبا کے کھا سکتا ہے تو ہم تو پھر انسان ہیں نا. ہمیں 32 دانت دیے گئے ہیں کہ آپ, بلکہ آپ آج سے پرانے وقتوں کی, میں نے تقریباً نیٹ پہ 5000 جو سال پہلے کی آیورویدک کی کتابیں بھی پڑھی ہیں, اس میں وہ لوگ کہتے تھے کہ ایک نوالے پہ کم از کم آپ 15 سے 20 منٹ لگائیں
0: تاکہ وہ
1: اتنا چبائیں اسے کہ وہ بالکل پانی ہو جائے اور وہ آپ کے حلق سے نیچے اترے. ٹھیک ہے. اور اس کو پھر جو جدید حکما آئے
0: جی,
1: انہوں نے حکیم سعید صاحب جیسے یا حکیم اجمل جیسے, انہوں نے بھی اپنی بیازوں میں لکھا کہ آپ نوالے کو آہستہ آہستہ تحمل سے اسے ٹائم دیں, چبائیں, چبا کے پھر اسے نگلیں. دراصل ہم میدے کے ہمارے دانت نہیں ہیں, ہمیں دانت اوپر ملے ہیں کہ اس کو چبا کے پھر آپ نے میدے کو دینا ہے. ہم اس کو در در کرتے ہیں بس, موٹا جھوٹا جیسا ہے, چل بھائی میدے کے حوالے. اب میدے نے اس کو مکس کرنا ہوتا ہے, اس کو ایک چلانا ہوتا ہے.
0: بالکل.
1: اس میں اب جو موٹے ہیں ذرے یا خوراک کے پیس تو وہ بعض دفعہ میدے میں درد بھی کرتے ہیں اور وہ ہضم بھی نہیں ہوتے.
0: بالکل. حکیم صاحب ایک کال لیتے ہیں, دیکھیے کون صاحب ہمارے ساتھ کہاں سے ہیں. السلام علیکم. السلام علیکم. پروگرام صحت کے بعد مشکور احمد کے ساتھ میں آپ کو خوش آمدید کہتے ہیں. جی کون صاحب کہاں سے؟
3: جی عصمت امان بات کر رہا ہوں, گرہ کوڑو خان.
0: عصمت ایوان گرہ کوڑو خان سے آپ کو پروگرام میں خوش آمدید کہتے ہیں. حکیم صاحب سے کیا پوچھنا چاہیں گے؟
3: شکریہ عادل صاحب, آپ کا بھی اور حکیم صاحب کا بھی جو قیمتی وقت دیتے ہیں روزانہ پروگرام,
1: شکریہ.
3: بہت مفید مشورے اور مفید ادویات بتاتے ہیں. میرا ایک سوال تو یہ ہے, جو یہ گاؤں کے لوگ خاص طور پر یہ جو سانپ ہیں, وچھو ہیں, یہ وغیرہ کاٹ لیتے ہیں, تو اس کے لیے کوئی فوری جو وہ دیسی ادویات ہوتے ہیں جو گاؤں میں مل جاتے ہیں
0: جی.
3: وہ اگر حکیم صاحب بتا دیں. اور دوسرا یہ کہ 6 سال کا بچہ ہے, اس کا جو پاؤں کا انگوٹا ہے سے ہر وقت چمڑا اترتا ہے اور خارش بھی کرتا ہے.
0: اچھا.
3: اس کا اگر کچھ بتا دیں تو بہت
0: جی جی
3: مہربانی ہوگی.
0: بڑی مہربانی عصمت ایوان صاحب پروگرام میں شامل ہونے کے لیے, جی بہت مہربانی,
3: شکریہ.
0: جی ٹائم بھی ہمارے پاس حکیم صاحب 4 منٹ رہ گئے,
1: شارٹ میں بتائیں گے. دوسرا یہ ہے کہ پہلے تو ہے کہ جو یہ خشرات وغیرہ سانپ بچھو ایسے زہریلے, ان کے لیے کچھ چیزیں ایسی ہیں کہ جو آپ احتیاطاً استعمال کر سکتے ہیں, اس پہ میں کل ان کو بتاؤں گا تفصیل سے تھوڑا. تو دوسرا ہے کہ وہ بچے کا معاملہ کہ اس کے انگوٹھے کی جو جلد ہے
0: وہ
1: اترتی ہے, تو اس کے لیے یہ ہے کہ آپ اگر ادھر آنا ہوتا ہے تو دوا خانے پہ بھی مرہم تیار ہے.
0: اچھا.
1: اس مسئلے کے لیے بچے کے لیے آپ لے جا سکتے ہیں. دوسرا یہ ہے کہ اگر آپ چاہیں تو آپ خود بھی بنا سکتے ہیں کہ آپ گندک آملہ سار لے لیں پنساری سے
0: جی.
1: اور اس کو آپ پیس لیں اور تیل کے اندر اسے مکس کریں, سرسوں کے تیل میں کر لیں, تھوڑی سی لیں پہلے اس کو تھوڑا سا آپ ٹرائی کر لیں, آپ اس کو پیسیں اور پیس کے تھوڑے سے تیل میں اس کی پیسٹ بنائیں
0: جی.
1: اور پیسٹ بنانے کے بعد وہ جو ہے وہ آپ اس کی جلد کے اوپر لگا سکتے ہیں. تو اس سے یہ ہے کہ اس کو سکون ملے جی. اور اس کی جو جلد ہے وہ ذرا بہتر ہو
0: جی.
1: تو تھوڑی مقدار میں لے لیں, پھر اگر آپ دیکھتے ہیں کہ ہاں اب اس کا فائدہ ہے تو پھر آپ اسے کنٹینیو رکھ سکتے ہیں, اور اگر آپ محسوس کرتے ہیں کہ ایسا نہیں ہے تو پھر آپ اس کے لیے مرہم دوا خانے پہ بھی تیار ہوتی ہیں
0: جی,
1: وہ آپ وہاں سے بھی منگوا سکتے ہیں.
0: بہت شکریہ حکیم صاحب,
1: بہت شکریہ.
0: ایک مرتبہ پھر ہم آپ کے مشکور ہیں کہ آپ نے ایک گھنٹہ ہمارے سننے والوں کو دیا,
1: بہت مہربانی,
0: اور ان کی مسائل کو اچھی طرح سنا اور ان کو جو ہے اس کے بارے میں رہنمائی فرمائی. جی سامعین, آپ اس وقت جو ہے سماعت فرما رہے تھے صحت کی بات مشکور احمد کے ساتھ. اگر آپ کے ساتھ بھی کوئی مسئلہ ہے, رنگڑوا ہے, بادی بواسیر, خونی بواسیر, بلڈ پریشر, یا کوئی معدے کے جملہ امراض میں سے کوئی مسئلہ آپ کے ساتھ ہے, یا کوئی بھی آپ کے ساتھ مسئلہ ہے, تو آپ جو ہے الشفا دوا خانہ جو کہ شوال مارکیٹ کے اندر موجود ہے, وہاں پر حکیم سید مشکور احمد صاحب 8 بجے سے لے کر 4 بجے تک موجود ہوتے ہیں, جو کہ ایک دوستانہ صفت کے مالک ہیں. آپ آ کر ایسے دوستانہ ماحول میں ان کے ساتھ اپنا مسئلہ ڈسکس کر سکتے ہیں. انشاءاللہ حکیم صاحب آپ کی بات سنیں گے اور آپ کا علاج کریں گے. فی الحال کی گھڑی ہم آپ سے اجازت چاہیں گے انشاءاللہ سانسوں نے وفا کی, تو کل سیم چینل پہ سیم وقت آپ سے ملاقات ہوگی. اپنی صحت کا خاص خیال رکھیں. اللہ حافظ.